0: یه سمین پروگرام کې آغاز مې خاص خاص خبرونو کا خلاص سمات فرمالی جی.
1: صدر رجب طیب اردوان کا کہنا ہے ہمارا خطہ بحران جنگ و تنازع سے نبرد ازما ایک مشکل دور سے گزر رہا ہے.
0: صدر رجب طیب اردوان کا کہنا ہے کہ ترکی، سعودی عرب اور پاکستان کے درمیان مشترکہ دفاعی معاہدہ اسلامی دنیا کے لیے ایک مضبوط پیغام ہے.
1: وزیر خارجہ حقان فیدان نے مشرق وسطی کشیدگی کو کم کرنے کے زیر مقصد ٹیلیفونک ڈپلومیسی میں تیزی لائی ہے.
0: صومالیہ میں ترکیہ کی حمایت پر شکریہ ادا کرنے کے لیے ایک ریلی نکالی گئی ہے.
1: ایران کا حمایتی یافتہ گروپ کی جانب سے بیلسٹک میزائل ڈرونز کے حملے میں ملک کے جنوب میں 13 عام شہری زخمی ہو گئے.
0: اور اب خبریں تفصیل کے ساتھ.
1: صدر رجب طیب ایردوان کا کہنا ہے ہمارا خطہ بحران جنگ و تنازع سے نورد ازما ایک مشکل دور سے گزر رہا ہے، تو ہم نے اپنی قوم کو ان خطرات سے دور رکھا ہے. ایردوان نے زور دے کر کہا کہ 107 سال قبل 1919 میں سامسون سے شروع ہونے والی آزادی کی ریلی آج ایک طاقتور مضبوط ترکیہ کے راستے پر گامزن ہے. آزادی سے مستقبل تک پہلے اس راستے کے دو مضبوط نشان ہمارے ساتھ ساتھ موجود ہیں. ایک طرف باندرما، اس کے بالکل پاس ٹی سی جی انادول بحری جہاز ہے. یہ دونوں جہاز اور نشان ترکیہ کے کہاں سے کہاں تک پہنچنے کی بھرپور طریقے سے عکاسی کرتے ہیں. اللہ کا شکر ہے آج تک ہم طوفانی سمندر میں ترکیہ کو محفوظ ساحل تک پہنچانے میں کامیاب رہے ہیں. ہمارے خطے کے بحران اور جنگ و تنازع سے نبردست ماہ مشکل دور میں اپنے قوم کے ان خطرات سے دور رکھا. ہم نے اپنے ملک کو کئی شعبوں میں تاریخی کامیابیاں اور تاریخی فتوحات دلائی. ایک طالب علم کے دہشت گردی سے پاک ترکیہ کے عمل کے بارے میں سوال پر ایردوان نے کہا، جنوب مشرق اور مشرقی اناطولیوں میں دہشت گردی کے باعث ہمارے سامنے بہت سارے مسائل تھے، مگر شکر ہے کہ اب جنوب مشرق اور مشرقی اناطولیہ میں دہشت گردی نام کی کوئی چیز باقی نہیں بچی. انہوں نے مزید کہا، خطے میں اب سکون کا ماحول برقرار ہے. ہدف ہے کہ جنوب مشرقی اور مشرقی علاقوں میں عمومی طور پر امن ماحول برقرار رکھا جائے.
0: صدر رجب طیب ایردوان کا کہنا ہے کہ ترکیہ، سعودی عرب اور پاکستان نے گزشتہ ماہ مکہ مشترکہ دفاعی معاہدے پر دستخط کر کے اسلامی دنیا کو ایک مضبوط پیغام دیا ہے. صدر نے کہا کہ اس معاہدے سے منسلک مثبت پیش رفت سامنے آئی ہے. انہوں نے مزید کہا کہ ترکیہ اسلامی دنیا کو درپیش چیلنجز پر قابو پانے میں مدد کے لیے اپنی کوششیں جاری رکھے ہوئے ہے، اور انکرہ نے خطے کے لیے اپنا بھرپور اثر و رسوخ اور حمایت استعمال کی ہے.
1: ترک وزیر خارجہ حقان فیدان نے مشرق وسطی میں کشیدگی میں گراوٹ لانے کے زیر مقصد ٹیلیفونک ڈپلومیسی میں تیزی لائی ہے. وزیر فیدان نے قطری وزیر اعظم اور وزیر خارجہ محمد بن عبد الرحمان آل ثانی کے علاوہ سعودی عرب کے وزیر خارجہ فیصل بن فرحان سے ٹیلی فون پر بات کی. دفتر خارجہ کے ذرائع سے حاصل کردہ معلومات کے مطابق مذاکرات میں حالیہ حملوں میں اضافہ، خطے کی سیکورٹی صورتحال کا جامع طور پر جائزہ لیا گیا. امن استحکام کے حصول کے لیے ہونے والے مذاکرات عمل کی تازہ تین پیش رفت پر بھی اس دوران تبادلہ خیال ہوا.
0: صومالیہ میں ترکیہ کی حمایت پر شکریہ ادا کرنے کے لیے ایک ریلی نکالی گئی. مظاہرین نے ترکیہ کا ایک بڑا پرچم لہرایا. صومالیوں نے اپنے ملکی حمایت و تعاون پر ترکیہ کا شکریہ ادا کرنے کے لیے ایک ریلی کا اہتمام کیا ہے. صومالیہ کی وزارت عظمیٰ مواصلات اور تعلقات عامہ کی ڈپٹی ڈائریکٹر ناصرہ بشیر علی نے اپنے آفیشیل فیس بک اکاؤنٹ پر اس ریلی کے مناظر کو شیئر کیا ہے.
1: ایرانی حمایت یافتہ گروپ کی جانب سے بیلسٹک میزائل ڈرونز کے حملوں میں ملک کے جنوب میں 13 عام شہری زخمی ہونے کے بعد سعودی عرب نے خبردار کیا ہے کہ وہ یمن کے حوثیوں کے خلاف سخت رد عمل دے گا. حوثی گروپ جو لائی میں جب یمن کی خانہ جنگی دوبارہ بھڑک اٹھی، تب سے سعودی حمایت یافتہ حکومتی فورسز کے ساتھ نئی جھڑپیں کر رہا ہے. اس گروپ نے ریاض پر بحری محاصرے کا اعلان کرتے ہوئے بورا احمد میں اس کے بحری جہازوں کو نشانہ بنانا شروع کر دیا ہے. گروپ نے گزشتہ ہفتے اس وقت کافی اہمیت کے حامل بھی یمن کے بحیرہ احمر کے ساحل اور باب المندب کے تنگ راستے پر قبضہ کر لیا. امریکہ ایران جنگ نے اپنے ہرمز کو متاثر کیا. یہ یمنی حکومتی فورسز کے لیے ایک بڑا نقصان رہا ہے. انہوں نے دنیا کے سب سے بڑا حام تیل برآمد کرندہ سعودی عرب کے تیل کے بنیادی ڈھانچے کو بھی نشانہ بنایا، جس بنا پر تیل کی قیمتیں $100 فی بیرل کی حد کو پار کر گئی. تو فوجی رائے کے مطابق پیر کو مغربی یمن میں اسی حملے میں حکومتی قوتوں کے 8 فوجی ہلاک ہوئے. اس نے جنوبی سعودی عرب کے حمیز مشیت میں کنگ خالد ایئر بیس کے خلاف بڑے پیمانے کے ایک نئے حملے کا دعویٰ کیا ہے، جس میں درجنوں بیلسٹک میزائل اور ڈرونز استعمال کیے گئے. ریاض کی قیادت میں اتحاد نے گزشتہ روز خمیس مشید ابہا طائف پر میزائل ڈرون حملے ہونے کی تصدیق کی اور 13 افراد کے زخمی ہونے کی اطلاع بھی دی. حوثیوں کے مطابق ریاض نے گزشتہ دن کی طرح اس بار بھی 50 سے زائد جوابی حملے کیے ہیں.
0: ईरान के कौमी सलामती काउंसिल के जनरल सेक्रेटरी मोहसिन रज़ाई ने अमरीकी सदर डोनाल्ड ट्रंप के मुज़ाकरात के लिए तैयार हैं के बयान पर सख्त रद्दअमल देते हुए बातचीत के दरवाजे बंद कर दिए हैं। सोशल मीडिया अकाउंट पर जारी एक बयान में मोहसिन रज़ाई ने कहा कि ट्रंप के बदलते हुए पैगाम के धोखे में नहीं आना चाहिए। उन्होंने मज़ीद वाज़ेह किया कि तेल और आबनाए हुरमुस से मुतालिक तवाज़ुन अब बदल चुका है। जब तक ईरान की शराइत पूरी नहीं की जाती तब तक कोई बातचीत नहीं होगी। ईरानी हुकाम का मुतालबा है कि अमरीका के साथ मुज़ाकरात की दोबारा शुरुआत के लिए वाशिंगटन को माशी नाकाबंदी और दबाव का खात्मा करना होगा, ईरान के मुंजमद असासों को बहाल करना होगा और लुबनान और गज़ा पर इसराइली जारहियत को रोकना होगा। यह तमाम शराइत 17 जून को दोनों ममालिक के दरमियान तय पाने वाले माहिदे का हिस्सा हैं। हाल ही हफ्तों में अपने बयानात में ईरान के साथ किसी भी किस्म की बातचीत को मुस्तरद करने वाले ट्रंप ने कल अपने एक बयान में अचानक कहा था कि वो मुज़ाकरात के लिए तैयार हैं।
1: फलस्तीन तिब्बी जराये के मुताबिक एक रोज़ इसराइली हमलों में 3 फलस्तीनी शहीद जबकि 4 बच्चों समेत 30 से ज्यादा अफराद जख्मी हो गए। इन हमलों में गजा शहर खान यूनिस वस्ती कस्बे अलजुवाइदा को निशाना बनाया गया जहाँ बेघर होने वाले खानदानों के खेमे आम शहरों की इजमात एक गाड़ी पर बमबारी की गई। गजा शहर के शुमाल में वाक़ अलशिफा अस्पताल के तिब्बी जराये ने बताया कि इसराइली ड्रोन हमले में अस्तफावी मोहल्ले में एक सिविलियन गाड़ी को निशाना बनाया गया जिसके नतीजे में एक फलस्तीनी शहीद और कई दीगर जख्मी हो गए। एक और वाक़े में 50 साल फलस्तीनी मोहम्मद हजर अजूर जो शफा अस्पताल का करीब अपने घर की छत पर बने खेमे पर इसराइली ड्रोन हमले में जख्मी हो गए थे। जख्मों की ताप न लाते हुए दम तोड़ गए। गजा शहर के वस्त में वाक़ गुंजान आबाद इलाके में खेमे पर होने वाले इसराइली हमले में 10 फलस्तीनी जख्मी हुए जिनमें 2 की हालत तश्वीशनाक है। गजा के जिलों में वाक़ खान यूनिस के इलाकल मुआसिम बेघर फलस्तीनियों के खेमे पर होने वाले ड्रोन हमले में 1 शख्स शहीद और 7 अफराद जख्मी हो गए। ये खबरें सदाए तुर्की की उर्दू सर्विस से पेश की जा रही हैं।
0: सरकारी ज़राए अब्लाग ने रिपोर्ट किया है कि ईरानी मुसलह अफवाज के जनरल स्टाफ ने कौमी सतह का गैर फ़ाल दिफाई हिदायतनामा जारी किया है जिसमें 3 मुमकिन मंजरनामों की तैयारियों का खाका दिया गया है। वसी पैमाने पर जंग, जंग बंदी और झड़पों के खात्मे की सूरत हाल। फारस न्यूज़ एजेंसी के मुताबिक मेजर जनरल अली अब्दुल्लई ईरानी मुसलह अफवाज के चीफ ऑफ स्टाफ और मुस्तकिल गैर फ़ाल दिफा कमेटी के चेयरमैन ने ईरान के 2026 गैर फ़ाल दिफा के यादगारी प्रोग्रामों के लिए यह 10 शिकों पर मुश्तमिल मंदरजा ज़ेल हिदायतनामा जारी किया है। वसी पैमाने की जंग की सूरत हाल में बड़े अवामी इज्तिमात और हजूरी तकरीबा मुअत्तल की जाएँ जबकि ऑपरेशनल तैयारियां, लाजमी खिदमात पर अमल दरामद, वसाइल का इंतजाम, अवामी मुआवनत और मुतालिका इदारों के दरमियान हम आहंगी पर मरकूज़ हों। अगर जंगबंदी हो जाए मगर दुश्मनी का मुस्तकिल खात्मा ना हो तो यह हिदायतनामा अवामी सतह पर तैयार रहने की सलाहियत, हाइब्रिड जंग के खिलाफ अलर्ट और इतलाती सिक्योरिटी को अवलिन तरजीह देता है। जंग के खात्मे की सूरत में हुकाम मनसूबाबंद मशक़ें, तरबियती प्रोग्राम और अवामी सरगर्मियाँ मुकम्मल तौर पर नाफिज होंगी। हिदायतनामा यह भी कहता है कि ऑपरेशनल मनसूबों को ऐसे इस्पाक की बुनियाद पर अपडेट किया जाए जो ईरान के अपनी दूसरी और तीसरी मुसलशुदा जंगों से अखज़ किए गए हैं।
1: अमरीकी महकमा दिफा के इंस्पेक्टर जनरल ने बताया ईरान में महंगी फौजी मुहिम के बरह रास्त नतज के तौर पर अमरीका गोला बारूद के जखायर में स्ट्रेटिक कमजोरियों का सामना कर रहा है। कांग्रेस को पेश करता मस्कुरा पहली रिपोर्ट में पेंटागन के निगरान इदारे ने वाजिया किया 28 फरवरी तक 30 जून के ऑपरेशन ओपेक फ्यूरी पर अंदाजन 33.4 अरब डॉलर की लागत है जिसमें से गोला बारूद पर 22.3 अरब डॉलर खर्च हुए। रिपोर्ट में नोट किया गया कि ओईएफ पर गोला बारूद के अखराजात ने स्ट्रेटेजिक स्टॉक में कमी लाई है। इनकी दोबारा फ्राहमी के लिए सनती बुनियाद पर रुकावटें मौजूद हैं। निगरान इदारे मुहिम के दौरान अमरीकी बेड़े को पहुंचने वाले अहम साजो सामान के नुकसान की तफसील भी दी जिनमें 4 F-15 लड़ाका तैयार तबाह, 1 F-35 स्टेल्थ लड़ाका तैयारा मुतासर, 7 KC-135 इंदर बनर टैंकर मुतासर और मुमकिन तौर पर 30 की तादाद तक MQ-9 रैपर्ट ड्रोन्स मारे गए हैं। उधर अमरीकी सदर डोनाल्ड ट्रंप ने कम होने हथियारों के जखायर के बारे में खदशात तो नजरअंदाज किया। पीर को ट्रू सोशल प्लेटफॉर्म पर ट्रंप ने इस बात का याद आ किया अमरीकी कारखाने हमारी तारीख में किसी भी दौर से ज्यादा नफीस और आला हथियार तैयार कर रहे हैं। तमाम रिपोर्ट से वाजह हुआ है कि तवील फासले के दुरुस्त रहनुमाई मिसालों और फजाई दिफा के इंटरसेप्टर्स की शदीद किल्लत ने ईरान के खिलाफ फौजी मनसूबाबंदी को महदूद कर दिया। अमरीकी फौज ने अपने थर्ड मिसाइल इंटरसेप्टर जहायर का तकरीबन 80% इस्तेमाल कर दिया है। جنگ کے ابتدائی 24 گھنٹوں کے دوران امریکی سینٹرل کمانڈ نے 1000 سے زائد اہداف پر حملے کیے تھے، تاہم فوج نے دوبارہ اس سطح کی بمباری نہیں کی۔ نگران ادارے نے مزید کہا، ایرانی حملوں نے کویت، بحرین، قطر، متحدہ عرب امارات، سعودی عرب، عراق، عمان اور اردن میں امریکی تنصیبات پر سینکڑوں تنصیبات کو نقصان پہنچایا۔